ओके भाई जाना मत पता तू छिटोले ध्यान दे नजर डेरा ब्रो ने ना ना बस बस बस हेलो कार तो खुशहाल है अस्सलाम वालेकुम वालेकुम सलाम सलीम गुड खेल से बस जरगर मजदूर कार यम गुजारा रस रहो का जरगर नखल मांगे पेजवान चा दपारा मोस्ट वेलकम विद नो टेंशन शो आई एम वफा बिचनी डेरे मनन सी वफा बिचनी خوشحال شي تھینک یو سو مچ یو جہان مننا اچھا بھائی میسج میں بولے نشے ملے ہوئے بھائی اول فوٹو لکھ دے قرآنی بگڑی بدل مال کتا دماغ درتا خراب نشی غلا شیطانی چاہتا مو آیا الگ سے مار دی چاہ نہیں واہ الگ کمرہ نکمل پہ یاد کر سڑے اگر کسی بڑے نے مننا سی ویسے ہے گڈ مورننگ سب کو سلام آئے مہین مہین خود سر ہیں گے شاہی جو رسم خود بنا سر خورے خان مننا جی تھینک یو سو مچ سر

वो कौन सा जानवर है जिसने अभी तक अपनी माँ को नहीं देखा। हामिद जमा खोगरोर चिकम दे नो स्टूडियो तरा लो माशाला चिकम दे नो गड़े रावड़े दे मासोतन लबक खेरी चिकम दे नो हामिद पमुंगा बांधे गड़ खुरी दगा चिकम दे नो ददीन अब मेहरूम अभी दा जमुंगा चिकम खपल खपल बांधी चिकम कना राजी अक्सर पदगा उरज बांधे शपेल राजी नो माशाला आगा व चिकम दे द हामिद दगा गड़ न मेहरूम अभी जगह चाहू मैसेज उकड़ो चेरा बस ताउस फार्मूले क्रीम मुंग लना राका वही नो बस मुंगा शपेल न दर्जू مونگا با میتر غونڈائی کی راٹول شو مائے بس سیدہ مائے بس ماشاءاللہ ننستا سو نصیب خراب دے ازگا چھے حامد دوم رخ کلے خیستا مزیدار گڑا غستے و تاسو پکی نئے ادھر گا لگا گونتی دا ویڈیو با محامد چکم دین و دے خپلو خپلوانو تا ورشیر کم خا سیدہ دا خپلو خپلوانو مطلب دا چھے خالد شاہ فیصل جاسم چکم ماشاءاللہ چکم دین و آغا راضی اکثر او دغنن اشپا چکم دے آغا مونگ سرکوی

0: جناب صدام پلازا رمضان مرکز صدام پلازا کے اندر جناب منصور جنرل سٹور ہے بھائی. کیسن کی صرف ایک پروڈکٹ نہیں ہے طاقت پلس, ایسی کئی بے شمار ہماری پروڈکٹ ہیں جو آپ کو اتنا فائدہ دے سکتی ہیں. شاید آپ نے کبھی ایسا فائدہ حاصل نہ کیا ہو, جیسے کیسن شیمپو ہے, جیسے کیسن ہیئر آئل ہے, لیکن اب جیسے کیسن کا شفا درد ہے, جیسے کہ کیسن کا ہاضمہ کنٹرول سیرپ ہے, جیسے کہ کیسن کی ویٹ کم پیٹ کم ہربل پھکی ہے جو کہ آپ کی فالتو چربی کو پگھلاتی ہے جناب. پیٹ کی بڑی ہوئی چربی, ٹھیک ہے جناب, کولوں کی بڑی ہوئی چربی, گردن کی بڑی ہوئی چربی, چہرے کے اوپر چڑی ہوئی چربی, چربی گردن کے اوپر بھی چڑھتی ہے, چہرے کے اوپر بھی چڑھتی ہے. آپ نے بہت سارے لوگوں کو دیکھا ہوگا نا, جب وہ ڈائٹ کرتے ہیں تو دیکھتے ہیں کہ ان کا چہرہ چھوٹا سا ہو جاتا ہے, گردن چھوٹی سی ہو جاتی ہے. وجہ کیا ہوتی ہے کہ وہ چربی ہوتی ہے جو پگھل کر آپ کے جسم سے ایکسکریٹ ہوتی ہے, نکل جاتی ہے. تو کیسن ویٹ کم پیٹ کم پھکی جو ہے وہ آپ کو ملتی ہے چھوٹے والی 400 روپے کی, اور ایک مہینے والی جو ہے وہ آپ کو 700 روپے میں ملتی ہے. تو بھائی جس کو بڑا مسئلہ ہے نا یار, چھوٹے پیک کو چھوڑ کر بڑے کے اوپر جایا کرو, سیدھا بڑا پیک منگواؤ, 700 روپے کی پھکی ہے. 700 روپے ہیں کیا, ٹھیک ہے جناب. یہ آپ اگر اپنے وزن کو کم کرنے کے لیے یا وزن بڑھانے کے لیے آپ کسی ڈاکٹر کے پاس جائیں نا, وہ اتنی فیس لے لے گا آپ سے جتنی ہماری ایک مہینے کی دوائی ہوتی ہے. جتنے پیسوں کی ہم آپ کو چیز دیتے ہیں نا, لیٹ سپوز آپ چربی ہٹانے کے لیے کسی ڈاکٹر کے پاس جاتے ہیں, وہ 1500-2000 فیس لے لے گا آپ سے, اور ہماری پھکی جو ہے وہ صرف 700 روپے کی ہے پورے مہینے کے لیے. اور اگر آپ دو کھا لیتے ہیں تو کیا ہوگا, ٹھیک ہے جناب, اگر آپ دو کھا لیتے ہیں تو 1500 روپے آپ کے لگ جائیں گے, لیکن 1500 روپے کے اندر آپ کا وزن کم ہو جائے گا, ٹھیک ہے جناب. اسے آپ نے گرم پانی کے ساتھ لینا ہے, ایک چمچ وزن کم کرنے والی جو ہے, ایک چمچ آپ نے صبح ناشتے سے پہلے لینا ہے, منہ میں ڈال کر اوپر سے پانی ڈال لینا ہے, اور دوسرا چمچ آپ نے رات کو کھانا کھانے کے بعد لینا ہے, ٹھیک ہے نا. کھانا کھانے کے بعد آپ جیسے لیں گے, موٹاپے کی اصل وجہ جو ہوتی ہے وہ معدے کی خرابی ہوتی ہے, آپ کے میٹابولزم کا سست ہونا ہوتا ہے. تو آپ جیسے اس ویٹ کم پیٹ کم کو کھائیں گے تو آپ کو ایک چیز, آپ کو جسم جو ہے ایک دو دن کے اندر ہلکا ہلکا محسوس ہوگا. یہ ہلکا جسم کیوں محسوس ہوتا ہے, کیونکہ یہ جو موٹے لوگ ہوتے ہیں نا جن کے اوپر موٹاپا ہوتا ہے, ان کے میٹابولزم کا مسئلہ ہوتا ہے, میٹابولزم ان کا سلو ہوتا ہے, انجن سلو ہوتا ہے, جو ہاضمہ کرنے والا انجن ہوتا ہے نا وہ سلو ہوتا ہے. تو وہ جب چونکہ کھانا دیر سے ہضم ہوتا ہے تو وہ جسم بھاری بھاری محسوس ہوتا ہے. جیسے طاقت پلس لوگ یوز کرتے ہیں نا تو کہتے ہیں جسم بڑا ہلکا محسوس ہونے لگا ہے, کیونکہ آپ جو چیز کھاتے ہیں نا وہ فوراً ہضم ہو جاتی ہے, آپ کے فردر چربی آپ کے جسم کے اوپر نہیں پڑتی ہے, ٹھیک ہے جناب. یعنی کہ کیا ہوتا ہے, ویٹ کم پیٹ کم کو استعمال کرنے سے کیا ہوگا کہ آپ کی چربی فردر ایک گرام بھی ڈیلی نہیں بڑھ پائے گی. جو آپ کی ہر روز بڑھ رہی ہے نا, یہ کھانے کی وجہ سے بڑھتی ہے. جو کھانا آپ کا یوٹیلائز نہیں ہوتا, آپ جو بھی چیز کھاتے ہیں نا وہ انرجی کی صورت میں آپ کا جسم اے ٹی پیز کی صورت میں اس کو استعمال کر لیتا ہے. آپ نے دودھ پیا, آپ نے روٹی کھائی, آپ نے کھانا کھایا, اس میں سے اگر کچھ حصہ آپ کا جسم استعمال نہیں کرتا, ٹھیک ہو گیا, کچھ حصہ کھانے کا استعمال نہیں کرتا, وہ چربی کی صورت میں آپ کے جسم کے اوپر آ جاتا ہے, ٹھیک ہے. اب جب آپ طاقت سوری ویٹ کم پیٹ کم کو استعمال کرتے ہیں, آپ جو بھی کھاتے ہیں نا وہ سب کا سب ہضم ہو جاتا ہے, جو بھی کھاتے ہیں سب کا سب ہضم ہو جاتا ہے, آپ کے جسم کے اوپر چربی کی صورت میں نہیں پیسٹ ہوتا, ٹھیک ہے جناب. یہی وجہ ہے کہ لوگ کہتے ہیں کہ اس کے استعمال سے فوراً جسم ہلکا ہو گیا. تو وجہ یہی ہوتا ہے کہ وہ جو پروسیس چل رہا ہوتا ہے ہر روز آپ کے جسم کے اوپر 10 گرام 20 گرام 50 گرام 100 گرام چربی چڑھنے کا, وہ پروسیس جو ہے وہ یک دم سے رک جاتا ہے اور آپ کو جسم ہلکا محسوس ہوتا ہے. یہ ہمارا چھوٹا پیک 15 دن والا 400 روپے کا ہے, اور ایک مہینے کا جو ہے وہ 700 روپے کا ہے. یہی ویٹ کم کرنے والے فارمولے آپ کو ٹک ٹاک کے اوپر, یوٹیوب کے اوپر اور ان جگہوں کے اوپر 1500-2000 سے کم کا نہیں ملے گا. جو 700 والا ہمارا پیک ہے نا وہ اس وقت نیٹ کے اوپر بہت ساری کمپنیاں بھی بنا رہی ہیں نا, صرف ہم تو نہیں بنا رہے. یہ فارمولا 1900 روپے 2000 روپے 1800 روپے کا ہے. یہی فارمولا جو ہم آپ کو وزن کم کرنے کا دے رہے ہیں نا, آپ کو آن لائن یہ 1900-2000 کا ملتا ہے, ٹھیک ہے جناب. اچھا جی, السلام علیکم ابراہیم بھائی کا میسج, چلو جی میں نے پڑھ کے سنا لیا آپ کو. شیراز شاہانی ہمارے ساتھ ہیں, سلام خلیل میٹھا جھوک بشارت سے شیراز شاہانی, سلام راجہ غفور فوجی امجد لالا سوارو اور نظر حسن کو سلام. اچھا جی, سوارو بھی آج کل غائب ہے, कहाँ है सुअर आजकल, कहाँ पाए जाते हैं? हैं जी, कहाँ पाए जाते हैं? अस्सलाम वालेकुम सर, माई सेल्फ के यू हया खान, कैसे हैं आप सर आज? बाकी सब छोड़े, आज आपके शो की, अच्छा जी कल वाला, मैं ये कल वाला है सॉरी, अच्छा जी बहुत बेवफा हो गई हूँ साहब, साबित सबूत ये है कि अपनी पहली मोहब्बत चाय तक छोड़ दी पहली मोहब्बत चाय तक छोड़ दी, बहुत बेवफा हो गई हूँ साहब, सबूत ये है कि अपनी पहली मोहब्बत चाय तक छोड़ दी। अस्सलाम वालेकुम सर, माई सेल्फ के यू हया खान, एंड कैसे हैं आप? मैं बिल्कुल ठीक हूँ, आप सुनो आप कैसे हो? ठीक हो। केसन की हर प्रोडक्ट ही हीरा है, और जिसने अभी तक केसन को यूज नहीं किया तो सच में बड़े नादान है वो। टांक वालो एक बार केसन का मौका जरूर दो। सोनिया आप ही, अच्छा जी मैं तो रिक्वेस्ट करता रहता हूँ टांक वालों को, टांक वाले बहुत सारे लोग जाग भी गए हैं अल्हम्दुलिल्लाह, और उन्होंने इस्तेमाल भी कर लिए हैं और मुझे कॉल्स कर रहे होते हैं। ये और बात है कि मेरा नंबर वो हेल्पलाइन वाला बंद होता है, अनस बेचारे को तंग किया होता है इन लोगों ने कॉलिंग कर करके, तो अक्सर जब नंबर ऑन होता है तो मुझे दो चार कॉलिंग टांग से आ जाती हैं और वो तारीफें कर रहे होते हैं कि भाई हमने ना शुरू कर लिया आपकी कंपनी, और क्या जबरदस्त आपका तेल है, क्या जबरदस्त आपका शैम्पू है, ताकत प्लस तो ताकत प्लस है, वेट कम पेट कम, ग्लूटावाइट क्रीम, साबन, सारा कुछ एक्सपायर। सोनिया आप ही को कह रही है कि सोनिया आप ही स्वीट वाली दुरे अदन और मिसिंग हीरा को सलाम। हाँ जी, हीरा कहाँ चली गई है आजकल, हीरा कहाँ चलेगी, हीरा आजकल नहीं होती। अच्छा जी, मॉर्निंग शो हमारा जो पहाड़पुर में नशर होता है ना, आज से एक घंटे का हो गया है, ठीक है जनाब, यानी कि हमारा जो मॉर्निंग शो है पहाड़पुर एफएम के ऊपर आप सुनते हैं पैगाम सुबह, केसन पैगाम सुबह, वो अब आप 9:30 से लेकर 10:30 के दरमियान सुन पाएंगे, यानी कि पहाड़पुर वालों के सर के ऊपर हम फिर से सवार हो गए पूरे एक घंटे के लिए। 4 बजे भी सुनते हैं और ये वाद स्टेशन है। देखिए, जिस इलाके की जितनी मोहब्बत हमसे बढ़ती जाएगी हम अपना ऑन एयर टाइम उस इलाके में बढ़ाते जाएंगे। देखिए, सबसे ज्यादा जो हमें पजीराई और सबसे ज्यादा जो मोहब्बत केसन कंपनी को मिल रही है वो पहाड़पुर एफएम और गिर्द नवा के इलाकों में, वहां पर हर दुकान के 4-4 शेल्फ आपको केसन से भरे हुए मिलते हैं, इतनी मोहब्बत है पहाड़पुर के लोगों को। यही वजह है कि हमने दूसरा ऑन एयर घंटा भी वहां पर स्टार्ट कर लिया है, तो अभी 9:30 से 10:30 सुबह पहाड़पुर एफएम के ऊपर मॉर्निंग शो केसन पैगाम है सुबह, उसको हम शो को हम मजीद बेहतर कर रहे हैं आप लोगों के लिए, आपके लिए तफरी को और ज्यादा बढ़ा रहे हैं मॉर्निंग शो में, ठीक है जनाब, और उसको मजीद इंटरटेनिंग भी बना रहे हैं कि आप हमारा मॉर्निंग शो जो है आप फेसबुक लाइव के ऊपर भी सुन सकते हैं। केसन शॉप हमारा पेज है उसके ऊपर लाइव होता है और वहां से भी आप सुन सकते हैं। पहाड़पुर में तो हमारा मॉर्निंग शो होगा एक घंटा, पहले आधे घंटे का होता था लेकिन आज से पूरे एक घंटे का हो गया है, सो जरूर सुनिएगा केसन पैगाम है सुबह। खलील भाई आपको सलाम, प्रोग्राम बहुत अच्छा है, बहुत मजा आ रहा है, मेरी तरफ से सब सुनने वालों को सलाम। पप्पू पकवान सेंटर रंगपुर अड्डा से, हाजी ताहिर हाफिज अब्बास से हमारे साथ मौजूद है, बहुत शुक्रिया आप सभी लोगों का, ये था हमारा आज का प्रोग्राम, उम्मीद है आपको अच्छा लगा। सलाम सर, मैं खानी महसूद फ्रॉम डी खान, शो बेस्ट है, केसन को जिंदाबाद कह रही हैं। तो जनाब ये था हमारा आज का प्रोग्राम, उम्मीद है आपको पसंद आया होगा, कल आपसे मुलाकात होगी पहाड़पुर वालों के साथ सुबह 9:30 बजे और दूसरे टांक और डेर वालों के साथ शाम 4 बजे, कल तक के लिए इजाजत, अल्लाह ने के बाद।
1: It's 5 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.
2: Aman Radio 88.4.
3: Your station. Rockin' with the band. 88.4 Love.

0: अगर इससे फर्क ना पड़े तो फिर कोशिश कर लें कि एक मुलाकात कर लें।
1: हाँ, ये
0: उसमें यह है कि एक तो बेहतर तरीके से मरीज भी सामने होगा और बेहतर तरीके से एक उसका जो केस है वो भी सामने आ जाएगा।
1: ठीक है,
0: तो उसके लिए कोई बेहतर से बेहतर इंशाल्लाह जो है वो हाल निकलेगा।
1: बिल्कुल ऐसी बात है। सो खवातीनो हजरात, आप अवस्था हैं रेडियो अमन 88.4 टांग के साथ, सेहत का पैगाम आप समाज फरमा रहे हैं जो कि अल शिफा दवाखाना के खसूसी ताउन से आपकी खिदमत में पेश किया जा रहा है। आप डेली 7 से लेकर 8 बजे तक हमारा ये प्रोग्राम सुनते हैं और इससे भरपूर आप फायदा लेते हैं। आप हकीम साहब से मशवरे लेते हैं, टोटका पूछते हैं कॉल के जरिए, SMS के जरिए। तो रोजाना की तरह आज भी हकीम साहब ने आपको आपके सवालात के जवाब दिए। अगर आपका कोई सवाल रह गया है तो आप प्रोग्राम में भी कॉल कर सकते हैं और प्रोग्राम के बाद भी इसी नंबर पर यानी कि 0319-55-23-404 पर हकीम साहब से रابطہ कर सकते हैं। बाकी हकीम साहब कल सुबह 8 से लेकर शाम 4 बजे तक अपने क्लिनिक में मौजूद होंगे अलशिफा दवाखाना में। अलशिफा दवाखाना, शवाल मार्केट, नज्द ट्रैफिक पॉइंट, टांग सिटी। तो एक मैसेज है हकीम साहब के, हेलो हकीम साहब, मैं जनत अब्बास से बात कर रहा हूँ, मेरी सारी बॉडी पर जो है ना दर्द होता है। सुजी हकीम साहब क्या कहना चाहेंगे आप?
0: देखें, दर्द होता है, अब दर्द की वजह इन्होंने नहीं बताई है कि क्या वजह है।
1: हाँ जी,
0: काम इनका कोई ऐसा है या तो उसमें यह है कि आप पहली तो वजह यह है कि आप आके मिल लें, मशवरा कर लें, या फिर यह है कि प्रोग्राम के बाद जरा थोड़ा कॉल मुझे कर सकते हैं ताकि तफसील से इस पे बात भी हो सके, आपकी एज, आपके जो मामलात हैं वो भी सामने आ जाएं और फिर आपको कोई बेहतर मशवरा भी मैं दे सकूं। बाकी दर्दों के लिए तो बेशुमार चीजें हैं आजकल, लेकिन वजूहात जानना जरूरी है ताकि दर्द का टेम्परेरी नहीं मुस्तकिल इलाज हो सके।
1: अच्छा हकीम साहब, ये बताइएगा एक सवाल जो बहुत ज्यादा पूछे जाने वाला है कि यानी कि अगर आपको सख्त बुखार है, आप बुखार से तप रहे हैं, अगर आपको नहला दिया जाए तो इससे तो हमने सुना है और काफी सारे लोगों को हकीम साहब हमने देखा है, लोगों को कहना कि ये बुखार इसको था और इसको घर में नहलाया और वो पैरालाइज हो गया। तो इसके बारे में हकीम साहब बताएगा, ये कोई ताल्लुक है इसके साथ?
0: देखें, ऐसा नहीं है, बल्कि आप अगर तिब्बे नबी भी देखें तो उसमें भी यही है कि अगर जो बुखार है इसको आप पानी से इसको यानी इसकी हिद्दत को खत्म करें,
1: यानी कि नहला के
0: आप देखें। अब तेज बुखार होता है तो बाज दफा ठंडे पानी की पट्टियां भी रखी जाती हैं।
1: वो तो माथे पर रखी जाती हैं,
0: माथे पे, बिल्कुल सर पे नहीं रखते हैं,
1: क्योंकि माथे पे बुखार
0: सर की तरफ ना आए, माथे की तरफ आए। इसी तरह ही है कि आप उसे नहला सकते हैं लेकिन पानी ठंडा पानी ना हो या
1: नॉर्मल
0: पानी हो, ताजा पानी हो, उससे आप नहला सकते हैं, लेकिन देखा जाएगा कि बुखार की कंडीशन और मरीज की कंडीशन उसके मुताबिक। ये नहीं है कि किसी ने कहा और उस पर अमल हो गया। ऐसी चीज होती है कि मतलब बेहतरी के लिए कर रहा होता है लेकिन वो उल्ट हो जाती है, तो उससे बेहतर है कि आप पहले मरीज की हालत देखें और उस टाइम उसके मुताबिक आप कर सकते हैं। लेकिन नहलाते हुए अक्सर ऐसा हुआ है कि नहलाया भी है लोगों ने लेकिन उसके बाद कोई है, लेकिन वो पानी नॉर्मल, ये नहीं है कि उसको उठाया ठंडा पानी आपने उसको डाल दिया।
1: चलें ठीक है। सो बिल्कुल जनाब, हकीम साहब का कहना यही है कि पानी आपको नॉर्मल इस्तेमाल करना चाहिए। बाकी हकीम साहब, अब बात पानी की चल रही है तो सर्दियां आने वाली हैं आगे। सो सर्दियों में हकीम साहब अचानक अपने ऊपर पानी डाल देना, यानी आप नहाने गए, आपकी बॉडी गर्म थी, आपने जो है ना जैकेट्स पहनी हुई, जुराबे पहनी हुई और फौरन आप नहाने चले गए हैं और आपने फौरन ही अपने ऊपर पानी डाल दिया, यानी सर पे पानी डाल दिया, तो ये तरीका ठीक है या नहीं है? ठीक
0: नहीं, गलत है। देखें, तरीका आपका जिस्म एक हीट पे है, आपका एक जिस्म का उस टाइम टेम्परेचर है, आप उस पर एकदम पानी डाल रहे हैं तो वो बेहतर तो नहीं है, क्योंकि कुछ ऐसे असाब भी हैं जो बरीक हैं, यानी पट्टे या शरियाने, तो वो बरीक हैं, उसमें खून की एक रवानी है, तो उससे फर्क आता है। ये नहीं है, आप थोड़ी देर बैठते हैं, इसीलिए बाज़ूकात कहा भी जाता है अक्सर पुरानी तिब्बत की किताबों में भी है कि आप खाना खा के फौरन नहीं नहा सकते,
1: ऐसी बात
0: कुछ टाइम दें आपके जिस्म का टेम्परेचर जो है, तो बाहर से आना या आप जिस्म से कपड़े उतार रहे हैं और अंदर आपकी बॉडी गर्म है और आप पानी डाल रहे हैं तो उसका रिएक्शन तो फिर आना है,
1: जाहिर सी बात है। सो हकीम साहब, पहले पाँव पर पानी डालना चाहिए मेरे ख्याल?
0: ये लाजमी नहीं है, पहले पाँव पे डालें, पहले हाथ पे डालें, पहले सर पे डालें,
1: ठीक है, लेकिन
0: कुछ टाइम दे के आप थोड़ा सा वक्फा डाल के आप पूरे वजूद पे पानी डाल सकते हैं, कोई हर्ज नहीं है।
1: चलें ठीक है। سو بالکل خواتین و حضرات, صحت کا پیغام جو کہ الشفا دوا خانہ کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جاتا ہے. سو جناب, آپ کو جو بھی مسئلہ ہے, آپ کے کان ناک گلے کے میدے کے مراض ہیں, آپ کو گردوں کے حوالے سے مسائل ہیں, مسانے کے حوالے سے مسائل ہیں, آپ کے چاہے گھٹنوں کے درد ہیں, کمر کے درد ہیں, پٹھوں کی کمزوری ہے, شیئر ٹیکا ہے, یا آپ کو کوئی بھی مسئلہ ہے, آپ کو بواسیر کا مسئلہ ہے, آپ کو شوگر ہے, بلڈ پریشر ہے, یا آپ کو کوئی بھی قسم کی ایسی بیماری ہے جس سے آپ تنگ آ چکے ہیں اور آپ چاہتے ہیں کہ انس بھائی کوئی ایسا علاج ہو, ایک ایسا معالج ہو جو کہ ہماری بیماری کو جڑ سے ختم کر دے, تو جناب آپ کی خدمت میں الشفا دواخانہ کے نہایت قابل اور تجربہ کار حکیم حاضر ہیں, حکیم سید مشکور احمد شاہ صاحب. بالکل جناب, دیسی طب کے ماہر اور تجربہ کار حکیم ہیں. آپ کی کوئی بھی بیماری ہے, انشاءاللہ ہر قسم بیماری کا تسلی بخش علاج کیا جاتا ہے الشفا دواخانہ میں. الشفا دواخانہ, شوال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانگ سٹی. آپ آ سکتے ہیں, اپنا علاج کرا سکتے ہیں, چیک اپ معائنہ کرا سکتے ہیں اور صحت یاب ہو کے جا سکتے ہیں. اس کے علاوہ آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے, آپ پروگرام کے بعد بھی محترم حکیم صاحب سے پوچھ سکتے ہیں. ایک آخری کالر ہیں ہمارے ساتھ. السلام علیکم. السلام علیکم. سو جناب, آپ کی کال بھی ڈراپ ہوئی جاتی ہے. سو جی حکیم صاحب, پروگرام کا ٹائم ختم ہونے والا ہے, سو آخر میں صحت کے حوالے سے کیا کہنا چاہیں گے آپ اپنے سامعین کو؟
0: دیکھیں, صحت کے بارے میں تو وہی روٹین ہی ہے کہ آپ اپنے ذرا خیال رکھیں. آپ ہر چیز استعمال کر سکتے ہیں,
1: ٹھیک ہے,
0: لیکن اعتدال کے ساتھ,
1: طریقے کے ساتھ.
0: قدرت نے چیزیں دی ہیں استعمال کر یا کھانے کے لیے دی ہیں, لیکن اعتدال کے ساتھ دی گئی ہیں کہ آپ متوازن طور پر ان کو رکھیں, آپ غیر متوازن نہ کریں. تو اپنی صحت کا خیال رکھیں اور کوشش کریں کہ ہر ایک مرض کے پیچھے فوری طور پہ دوائی نہ استعمال ہو.
1: ایسی بات ہے, بالکل.
0: پہلے آپ اس چیز کو سمجھیں یا کسی معالج سے مشورہ کریں, اس کے بعد استعمال کریں. وقتی طور پہ تو آپ کو اس ٹائم ریلیف مل جاتا ہے, لیکن بعض دفعہ ہم لوگ اس کو عادت بنا لیتے ہیں کہ یار یہ بس ٹھیک ہے, ذرا محسوس ہوا کہ سر بھاری پن ہے, ہلکی درد ہو رہی ہے, ہم فوری طور پر اس کے لیے پھر ہم گولیاں کھانا شروع کر دیں.
1: بالکل,
0: تو اس سے ذرا تھوڑا سا خیال کریں, باقی جو ہے اعتدال کے ساتھ چلیں تو انشاءاللہ کوئی ایسا مسئلہ بھی نہیں ہے کہ آپ اس کو حل نہ کر سکیں. لیکن کوئی مسئلہ آپ اپنے اندر محسوس کرتے ہیں تو آپ معالج سے مشورہ ضرور کریں, اس کی ہدایت کے مطابق چلیں, تو انشاءاللہ آپ کو فائدہ ہی ہے, نقصان نہیں ہوگا.
1: نقصان نہیں ہے. سو حکیم صاحب, یہ بھی بتا دیجئے کہ انشاءاللہ کل آپ اپنے کلینک پر موجود ہوں گے.
0: جی بالکل, کل جمعہ مبارک کا دن بھی ہے, اور لیکن کلینک اپنی روٹین کے مطابق صبح 8 بجے سے 4 بجے تک کھلا رہتا ہے. ہاں, نماز جمعہ کا وقفہ ضرور ہوتا ہے, لیکن وہ 15-20 منٹ یا آدھے گھنٹے کا ہوتا ہے.
1: ایسی بات ہے,
0: کلینک کھلا رہتا ہے.
1: چلے ٹھیک ہے حکیم صاحب, بہت مہربانی, آپ نے سامعین کے سوالوں کے جواب دیے. اللہ حافظ. سو ویلکم بیک لسنرز, آپ لوگوں نے گفتگو سماعت فرمائی حکیم سید مشکور احمد شاہ صاحب کی, جو کہ الشفا دواخانہ کے سرپرست اعلیٰ ہیں, روح رواں ہیں, اور اپنے کلینک پر کل بروز جمعہ موجود ہوں گے. کل بروز جمعہ صبح 8 سے لے کر شام 4 بجے تک حکیم سید مشکور احمد شاہ صاحب اپنے کلینک میں موجود ہوں گے اور مریضوں کا چیک اپ معائنہ جاری رکھیں گے. تو بالکل جناب, چسمرا ہم خویان دیورو نام انگدہ پروگرام مر بھی جناب انشاءاللہ حکیم صاحب سباب جمعے پر روز بندے پخپل کلینک بندے موجود بھی سباب ملڈ بجن والا دمخام 4 بجے پورے او مریضانو چیک اپ آئینہ بجاری ساتھی کستاسو ہم دے چیری صحتہ والے سرم سلوی چیری خورتا چیری ورورتا. خو بالکل جناب, ساسو تشریف اور اوڑلسو الشفا دواخانے باندے, الشفا دواخانہ, شوال مارکیٹ, نست ٹریفک پوائنٹ, ٹانک سٹی. تو بالکل جناب, تو سو پروگرام سماج پر میں نے پہوے صحت دا پیغام گیڑا کھیل شفا دواخانہ دے خصوصی تعاون نال تواری خدمت وچ پیش کیتا پیا ویندا ہے. تو بالکل جناب, جڑے بھنیے برامے کو سننے پین, اگر تہاڈا کوئی صحت دے حوالے دے مسئلہ ہے پیا, تو تساں ہر قسم بیماری دے تسلی بخش علاج واسطے تشریف گھن کے آ سکدے وے الشفا دواخانہ تے. انشاءاللہ سبھی جمعے لڈی حکیم صاحب بنے فجر لے 8 بجے کل چاہ کے تے شامی 4 بجے تک اپنے کلینک تے موجود ہو سن تے مریضاں دا چیک اپ آئینا چاہ رہا سی. کل جمعے دری ہے پیا, تے جمعے دے دی بھی حکیم صاحب بنے موجود ہونے, بلکہ ہفتے دے 7 دے 7 دیوار حکیم صاحب بنے دواخانہ کھلا ہوندا ہے, کوئی قسم دی چھٹی نہیں ہوندی. تسا آ سکدے وے, اپنا علاج کرا سکدے وے, تے صحت یاب دے سکدے وے. سو بالکل جناب, صحت کا پیغام آپ لوگوں نے سماعت فرمایا. سو آپ کی کوئی بھی بیماری ہے, کیسی بیماری ہے جس نے آپ کو بہت زیادہ پریشان کیا ہوا ہے, آپ کا کوئی بھی مسئلہ ہے آپ کی باڈی میں, آپ نے بہت سارے علاج کرائے ہیں لیکن پھر بھی جو ہے نا آپ کو شفا نہیں مل رہی ہے, تو جناب آپ کی خدمت میں ایک ایسے حکیم, ایسے تجربہ کار معالج اسلام آباد سے ٹانگ تشریف فرما ہے. آپ کی ہر قسم بیماری کا تسلی بخش علاج کیا جائے گا الشفا دواخانہ میں. سو جناب کل بروز جمعہ الشفا دواخانہ سارا دن کھلا رہے گا. الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی. مزید تفصیلات و معلومات کے لیے اور پروگرام کے بعد حکیم صاحب سے رابطہ کرنے کے لیے نمبر نوٹ فرمائیے 0319 55 23 404, 0319 55 23 404 پر آپ پروگرام کے بعد بھی حکیم صاحب سے رابطہ کر سکتے ہیں. اسی کے ساتھ میرے پروگرام کا ٹائم بھی ختم ہو چاہتا ہے. زندگی باقی تو ملاقات باقی. اللہ حافظ, اللہ نگہبان, اینڈ السلام علیکم.